0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: अस्सलामु अलैकुम, दिस इज मोहित पीरज़ादा इन वॉशिंगटन यूनाइटेड स्टेट्स। आज 7 जून 2026 है, इतवार का दिन है। मेरे सामने बहुत सी इंटरेस्टिंग और इंपॉर्टेंट डेवलपमेंट्स हैं, बल्कि अगर आप ये कहें कि सीरीज ऑफ डेवलपमेंट्स हैं, सीक्वेंस ऑफ डेवलपमेंट्स हैं, तो गलत नहीं होगा। फॉर इंस्टेंस, इस वक्त जो दिन शुरू हो रहा है, अगले 4 दिन जो हैं वो पाकिस्तान की कंटेम्प्रेरी मौजूदा जो सियासी तारीख है उसके लिए बड़े इंपॉर्टेंट हैं। आज के दिन में गिलगित बल्तिस्तान GB में 24 नशस्तों के ऊपर इलेक्शन हो रहे हैं। ये अपनी तरह के बहुत ही अजीब गरीब किस्म के इलेक्शन हैं। मैं इनकी तफसीलात और इसका एक एनालिसिस आपके सामने डिस्कस करूँगा। एट द सेम टाइम जम्मू और कश्मीर, आज जम्मू और कश्मीर AJK जो है वहां पर एक अनप्रेसिडेंटेड किस्म की टेंशन पाई जाती है, जहां पर अवामी जो जॉइंट एक्शन अवामी कमेटी थी उसे दहशतगर्द तंजीम करार दे दिया गया। पहले तो था कि तकरीबन 72 लोगों को गिरफ्तार किया गया, बहुत बड़ी तादाद में और भी गिरफ्तारियां हुई हैं, एक शख्स की हलाकत हो चुकी है, और बावजूद से तमाम तर क्रैकडाउन के अभी भी वहां पर यही लग रहा है कि तहरीक चलेगी। उसकी जो पहिया जाम हड़ताल होनी है 9 तारीख को, उसकी कॉल वापस नहीं ली गई है। वो कह रहे हैं कि हम पुरमन मुजाहरा करेंगे। बहुत ज़्यादा मतलब टेंशन जो है वो आज़ाद कश्मीर पर पाई जाती, और इस सारे सेट ऑफ सर्कमस्टेंसेस के दरमियान में पाकिस्तान की नेशनल असम्बली जो है मौजूदा फॉर्म 47 की, उसने 10 जून को फेडरल बजट जो है वो प्रेजेंट करना है। ये तो एक पाकिस्तान रिलेटेड सीक्वेंस ऑफ इवेंट्स है। अब प्यारा पाकिस्तान जो है वो खत्ते में, पाकिस्तान के अंदर तो ये सूरत हाल है, लेकिन प्यारा पाकिस्तान जो है वो पूरी दुनिया के अंदर एक बड़ी जबरदस्त किस्म की रोबस्ट इंटरनेशनल डिप्लोमेसी कर रहा है डोनाल्ड ट्रंप के लिए। और पाकिस्तान के वजीर दाखिला इंटीरियर मिनिस्टर जनाब मोहसिन नकवी साहब जो हैं, जो पाकिस्तान के आर्मी चीफ फील्ड मार्शल आसिम मुनीर साहब के बहुत करीब समझे जाते हैं, वो अब एक बार फिर तेहरान में, यह गालिबन उनका 3रा या 4था ट्रिप है तेहरान का। बताया जाता है कि वो आर्मी चीफ जनरल आसिम मुनीर साहब का एक स्पेशल लेटर लेकर पहुंचे हैं मुश्तबा खामेनाई के लिए, जो ईरान के सुप्रीम लीडर हैं, और अज़े राह हमदर्दी यह भी लिख दिया गया है कि शहबाज शरीफ साहब का भी एक मैसेज जो है वो लेके आए। शहबाज शरीफ बेचारे ने क्या मैसेज भिजवाना था। लेकिन इससे ज्यादा इंटरेस्टिंग चीज ये है कि लेबनान के आर्मी चीफ, जो कल शायद कभी भी पाकिस्तान ना आए हों, वो इस वक्त पाकिस्तान में है, और वो लेबनीज आर्मी ने कंफर्म किया है कि पाकिस्तान के आर्मी चीफ जनरल आसिम मुनीर साहब के इन्विटेशन के ऊपर लेबनान के आर्मी चीफ जनरल रोडोल्फ हैकल जो है वो पाकिस्तान में। ये क्या मामला है, इसके अंदर भी हम जाएंगे। बहुत सी यानी इनसे रिलेटेड भी बहुत सी डेवलपमेंट्स हैं। एक बहुत इंटरेस्टिंग डेवलपमेंट वो है जहां देखते हैं कि अमरीका की इंटेलिजेंस कम्युनिटी, जो प्रीमियर इंटेलिजेंस एजेंसी है, डिफेंस इंटेलिजेंस एजेंसी ने यह इल्जाम लगाया है कि इसराइली जो स्पाइंग है और जो काउंटर इंटेलिजेंस है वो अमेरिका के लिए गुज़िश्ता चंद महीनों में एक बहुत बड़ा चैलेंज बन गया। यानी हमेशा अमेरिका और इसराइल एक दूसरे के ऊपर स्पाइंग तो करते ही थे एज एलाइज, लेकिन इसराइल ने इतनी स्पाइंग की है, इतनी पेनिट्रेशन करने की कोशिश की है गुज़िश्ता चंद महीनों में कि अमेरिकन एजेंसी समझती है कि ये उन्होंने तमाम रेड लाइंस जो हैं वो क्रॉस कर लिए हैं। इसमें मैं कुछ स्क्रीन शेयरिंग वगैरह करूंगा, कुछ हेडलाइंस भी आपसे शेयर करूंगा, लेकिन ज्यादा नहीं करूंगा। मुझे पता है कि नाजुक जमीनों पर बड़े बल जो है उस हवाले से पड़ जाते हैं। सबसे पहले हम चलें, जरा देखें कि GB जो है गिलगित बल्तिस्तान में जो 24 नशस्तों के ऊपर इलेक्शन हो रहे हैं, ये पॉलिटिकल साइंस के लेंस से बहुत ही इंटरेस्टिंग किस्म के इलेक्शन है। अमूमन इलेक्शन इनको कहना भी जरा मुश्किल है, एक अजीबोगरीब किस्म की एक्सरसाइज है, और ये उसी किस्म की एक्सरसाइज है जिस तरह की 1950 के बाद से हिंदुस्तान ने मकबूजा जम्मू और कश्मीर में करवाई, जहां लोगों के लिए एक फ्रेमवर्क था लिमिटेड, उस फ्रेमवर्क के अंदर इलेक्शन होते थे, लोग ज़्यादा बड़े इश्यूज़ पे बात नहीं कर सकते थे, सड़क नाली गली डेवलपमेंट एजुकेशन हेल्थ इस किस्म की चीज़ों के ऊपर वो इलेक्शन जो है वो होते रहे। और जब भी मकबूजा जम्मू और कश्मीर में इलेक्शन हुए, पाकिस्तान की तरफ से यही कहा गया कि चूंकि ये एक तरह से कॉन्क्रीट टेरिटरी है, ये इलेक्शन में लोगों को अपनी राय का सही राय इस्तेमाल करने का या खुल के बोलने का उनके पास या उनके पास आज़ादाना डिसीजन मेकिंग का इख्तियार यहाँ पे नहीं है, इसलिए ये इलेक्शन को हम नहीं मानते। लेकिन जो इलेक्शन पाकिस्तान में हो रहे हैं, यानी इस वक्त GB में हो रहे हैं, वो तो इंडिया के मकबूजा जम्मू और कश्मीर के इलेक्शन से भी प्लस हैं। प्लस इसलिए हैं कि मेरा नहीं ख्याल कि 1950 से लेके आज तक जो 70-80 बरस गुजर गए, उसमें कभी हिंदुस्तान की किसी मेन स्ट्रीम पार्टी को, कांग्रेस को या किसी और मेन स्ट्रीम पार्टी को जो मकबूजा जम्मू और कश्मीर के इलेक्शन में पार्टिसिपेट करना चाहती हो, उसे एज अ पार्टी वहां पर पार्टिसिपेट नहीं करने दिया गया। लेकिन GB के जो इलेक्शन है, वहां पर पाकिस्तान की जो सबसे बड़ी सियासी जमात है, जो इमरान खान की पाकिस्तान तहरीक इंसाफ को इन इलेक्शन में पार्टिसिपेट करने के लिए अपने निशान के साथ उनको इजाजत जो है वो मिली ही नहीं है। तो आप ये कह सकते हैं कि ये बड़ी एक जीप लिमिटेड किस्म की एक्सरसाइज जो है वो हो रही है। تین چار دن پہلے میں نے شکیل شاہ صاحب کے ساتھ جو ایک گلگت بلتستان ہی سے تعلق رکھنے والے گورننس اینڈ پالیسی کے ایکسپرٹ ہیں ان کے ساتھ میں نے ایک ڈسکشن کی, جنہوں نے ہمیں یہ بتایا کہ ان الیکشن کے اندر جو اصل ایشوز ہونے چاہیے, جو منفرد یونیک چیلنجز ہیں جی بی کے, اس کی کنیکٹیویٹی کے, اس کے الیکٹریسٹی کرائسس کے, انرجی کرائسس کے, اس کے موسم کے, گلوف کے, گلیشیئرس کے, وہ ان الیکشنس میں ڈسکس نہیں ہو رہے, اس میں اور قسم کی چیزیں جو ہیں ڈسکس ہو رہی ہیں. اب منصور علی شاہ صاحب نے, سوری میں نے غلط کہہ دیا, منصور علی خان جو پاکستان کے پرومیننٹ ٹیلی ویژن اینکر پرسن ہیں, پاکستان کے ولاگر ہیں, انہوں نے ایک بہت انٹرسٹنگ انٹرویو ڈسکشن کی ایک دن پہلے جناب حبیب اکرم صاحب کے ساتھ انہی الیکشن کے حوالے سے جی بی کے. اس کا بیک گراؤنڈ یہ ہے کہ حبیب اکرم جو ہیں ان کا الیکشن کی پوری ایکسرسائز میں غیر معمولی انٹرسٹ ہے. پاکستان کے گزشتہ میرا خیال 10-15-20 برس سے وہ پاکستان کے ہر الیکشن میں مختلف حلقوں کانسٹیچوئنسیز میں جاتے ہیں, اس کے حوالے سے لکھتے ہیں, اس کو ڈاکومنٹ کرتے ہیں. تو وہ ابھی گلگت بلتستان میں کچھ دن لگا کے آئے ہیں اور اسی حوالے سے منصور علی خان صاحب نے ان کے ساتھ ایک ڈسکشن کی اور یہ بڑی اچھی ڈسکشن ہے. اس میں منصور علی خان صاحب نے بہت ہی تحمل سے, حالانکہ ظاہر ہے حبیب اکرم اور ان دونوں کا جو پاکستان کی ڈومیسٹک پالیٹکس میں جو ان کا پرسپیکٹو ہے وہ بہت مختلف ہے, لیکن منصور علی خان نے بہت پیشنس کے ساتھ, بہت صبر کے ساتھ انہوں نے حبیب اکرم صاحب کو سنا, ان کو بولنے کا موقع دیا. البتہ اس کا جو سیڈ اداس پہلو ہے اس ڈسکشن کا وہ ہے کہ حبیب اکرم صاحب نے ایک سے زیادہ دفعہ وہاں پہ یہ کہنے کی کوشش کی کہ پاکستان تحریک انصاف کو یہاں پر کیمپین کرنے کی کوئی اجازت نہیں ہے, وہ نہیں کر رہے, ان کے راستے میں بہت سی رکاوٹیں ہیں اور آپ جانتے ہیں کہ کیسے سلمان اکرم دادا صاحب کو وہاں سے نکال دیا گیا, اس سے پہلے بہت سے جو پاکستان تحریک انصاف کے لیڈرس تھے ان سب کو وہاں سے ڈیٹین کیا گیا, وہاں سے نکال دیا گیا. تو انہوں نے اس کی طرف اشارہ کیا, لیکن منصور علی خان صاحب نے اس پہ بالکل بھی پک اپ نہیں کیا. یعنی انہوں نے اس کو بالکل ایسا لیا کہ یہ تو چلیں ٹھیک ہے, ایک ڈن ڈیل ہے, ایسا ہی ہونا. اور حبیب اکرم یہ بتاتے رہے کہ کیسے پی پی پی اور پی ایم ایل این یہاں کھل کے کیمپیننگ کر رہے ہیں لیکن پی ٹی آئی یہاں پہ کیمپین نہیں کر پا رہی. باٹم لائن یہ ہے کہ جو کچھ بھی جی بی میں ہو رہا ہے اس کو آپ جنرل سنس میں الیکشن نہیں کہہ سکتے. یہ ایک لمیٹڈ قسم کی ایکسرسائز ہے جس میں لوگوں کو کچھ تھوڑا سا کیتھارسس کرنے کا موقع جو ہے وہ دیا جا رہا ہے, لیکن اس میں ایک بہت انٹرسٹنگ چیز بتائی حبیب اکرم صاحب نے منصور علی خان صاحب کو. انہوں نے کہا کہ میں 2020 میں جی بی گیا تھا تو جی بی میں لوگ اس وقت کہتے تھے کہ ہمیں ایک پروونس کا اسٹیٹس ہونا چاہیے پنجاب کے بھی, بلوچستان یا سندھ کی طرح, لیکن اس دفعہ لوگ لیڈرز تو باتیں کر رہے ہیں, جو لوگ کھڑے ہیں الیکشن میں کینڈیڈیٹ وہ تو ذکر کر دیتے ہیں کہ صوبہ ہونا چاہیے, لیکن لوگوں میں صوبے کی ڈیزائر بالکل ختم ہو گئی. بڑی عجیب بات ہے. حبیب اکرم صاحب نے کہا کہ میں نے لوگوں سے پوچھا کہ اس کی کیا وجہ ہے, انہوں نے کہا کہ لوگوں نے جو پاکستان کی پالیٹکس کے حالات دیکھے ہیں گزشتہ 3-4 برس میں, وہ اس نتیجے پہ پہنچے ہیں کہ صوبہ ہونا ہی نہیں چاہیے, بیکاز اگر آپ صوبہ ہوتے ہیں تو فیڈرل گورنمنٹ جو ہے وہ آپ سے ڈرتی نہیں ہے, وہ آپ کو ٹیکن فار گرانٹیڈ لیتی ہے, پھر آپ کی مار پٹائی کرتے ہیں, کٹائی کرتے ہیں, آپ کی جو چاہتے ہیں آپ کے ساتھ کرتے ہیں. اس لیے اگر ہم صوبہ بن جائیں گے تو ہمیں بھی یہ ٹیکن فار گرانٹیڈ لینے لگ جائیں گے. تو اگر ہم اس طرح سے ایک ڈیفینس ریلیٹڈ سینسٹیو ایریا رہیں گے جیسے ابھی ہیں, تو ہم جب ایک مظاہرہ کرتے ہیں تو تھوڑا سا اسٹیبلشمنٹ ہم سے ڈر جاتی ہے, ہماری بات مان لیتی ہے. تو ہمیں اسی طرح سے ایک اسی طرح کے سسٹم میں رہنا چاہیے. تو اب اسٹیج کے اوپر یہ بھی ویسے کلیئر نہیں ہے کہ جی بی کیا ہے. جی بی ایک فیڈرل ٹیریٹری ہے, وہاں پہ ایک اسمبلی بھی ہے, وہاں پہ ایک چیف منسٹر نے الیکٹ ہونا ہے, اس کے ممبران بھی ہیں, صوبہ وہ بنا نہیں ہے, کیا اس کا اسٹیٹس ہے. بہرحال یہ اس پہ آپ بھی سوچتے رہے, میں بھی سوچتا رہوں گا. اب ہم آتے ہیں جی بی کے بردرلی جو سٹیٹ ہے آزاد جموں کشمیر, وہاں پہ کیا ہے. وہاں پر کمپلیٹ اس وقت انٹرنیٹ کا بیک آؤٹ ہے. میں نے بہت سے لوگوں سے ٹیکسٹ میسج کرنے کی, فون پہ بات کرنے کی کوشش کی, کسی نے ٹیکسٹ میسج اٹینڈ نہیں کیا, فون کال میری تھرو نہیں ہوئی. میری انڈرسٹینڈنگ ہے کہ وہاں پر ایک انٹرنیٹ کا بلاک آؤٹ ہے, کمپلیٹ شٹ ڈاؤن ہے, وہاں پہ بلیک آؤٹ ہے. اور جو میں نے پچھلا ویلو کیا تھا آپ کو یاد ہوگا کہ میں نے کہا تھا کہ خطرہ یہ ہے, اور میں نے کہا تھا امید رکھیں اس کی کہ بہت جلدی اگلے 24 گھنٹے میں کیس بن جائے گا کہ یہ سارے کشمیری لیڈر جو

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: हम रेडियो हम वतन कोपेनहेगन के स्टूडियो से बोल रहे हैं। इस वक्त हमारी ये नशरियात ऑनलाइन टीवी नई दुनिया पर भी पेश की जा रही हैं। और अब हम पेश करते हैं अपना हफ्तावार प्रोग्राम बाशी के संग। इस प्रोग्राम में आपके मेजबान जनाब बाशी कुरैशी गुज़श्ता हफ्ते के अहम दैनिश और आलमी खबरों का तज़िया करते हुए उन पर तबसरा भी करेंगे। तो लीजिए पेश खिदमत है हमारा हफ्तावार प्रोग्राम बाशी के संग।
2: मोहतरम सामईन और नाजरीन, रेडियो हम वतन कोपेनहेगन और टीवी नई दुनिया की जानिब से आप सबको आदाब और सलाम। आप जहाँ भी हैं खुश खुर्रम रहें। मैं हूँ आपका मेज़बान बाशी कुरैशी। आज के इस हफ्तावार प्रोग्राम बाशी के संग में हम हस्ब मामूल हफ्ते रफ्ते की अहम खबरों पर बातचीत करेंगे। मौजूआत सियासी, समाजी और मालूमाती नौयत के होंगे और इन सब मौजूआत पर बातचीत करने के लिए बल्कि तजिया करने के लिए हमारे साथ जनाब नसर मलिक साहब भी मौजूद हैं टेलीफोन पर। लेकिन इससे पहले कि हम जनाब नसर मलिक साहब की तरफ जाएं, आपको छोटी छोटी मालूमाती ख़बरें हम आप तक पहुँचा देना चाहते हैं। सबसे पहले तो यह है कि 5 जून जुमे के रोज़ डेनमार्क का जो है वो कॉन्स्टिट्यूशन डे मनाया जाता है और उसी दिन जो है वो फादर्स डे भी जो मनाया जाता है। तो हमें उम्मीद है कि जिन लोगों के वालदैन जिंदा हैं, जिनके फादर्स जिंदा हैं, उनको आपने अपनी मोहब्बत और प्यार जो है उसका इजहार किया होगा, उनको कोई फूल वूल भी ला के दिए होंगे। हम तो अकेले रहते हैं, हमें तो रजा साहब ने कभी फूल भी नहीं दिए। तो कोशिश करेंगे कि अभी जो है आइंदा जब फादर्स डे आएगा तो नसर भाई और मैं हमें दोनों को जो है रजा साहब फूल भी दिया करेंगे। तो इस दिन जो मुख्तलिफ जो जगहों पे इवेंट्स होते हैं और कोपेनहेगन का एक मशहूर जगह है क्रिश्चियानिया, वहाँ पे हर साल पिछले 21-22 साल से वो एक मिनॉरिटीज़ डे मनाते हैं, मिनॉरिटीज़ कॉन्स्टिट्यूशन डे, और उसमें मुख्तलिफ मुकर्ररीन और लोग वहाँ पे जो आते हैं वो इस बात पे बात करते हैं कि डेनमार्क में रहने वाले जितने भी मिनॉरिटीज़ हैं, ख़ा वो तीसरी दुनिया से आए हों या ग्रीनलैंडर हों या और दूसरे एलजीबीटी हों, उनके हकूक़ की बात करते हैं। और तो मैं अपने एक दोस्त के साथ वहाँ गया था, बहुत मज़ा आया, बहुत पुराने दोस्त मिले वहाँ पे, बातें हुई उनके साथ। और हम फेसबुक पे भी जो है कल मैं वो लगाऊंगा, उस बहुत खूबसूरत तस्वीर भी ली हैं। और क्रिश्चियानिया जो है वो पहले ज़माने में बहुत बदनाम था, लेकिन जब से पुलिस ने पुशर स्ट्रीट को साफ़ किया है तो वहाँ पे बहुत खूबसूरत छोटी छोटी दुकानें बनाई हैं उन्होंने, इलाका बहुत साफ़ हो गया है, बहुत टूरिस्ट आते हैं वहाँ पे। तो अगर आपको अगले साल मिनॉरिटी डे देखना हो तो आप ज़रूर जाइए वहाँ पे। हेल्थ के हवाले से जो अच्छा, हाँ एक चीज़ मैं बात करूँ वो ये है कि जब भी मैं इस किस्म के तकरीबात में जाता हूँ तो पाकिस्तानियों का दूर दूर नाम निशान नहीं होता। तो मैं रेडियो हम वतन के तवस्सुल से कहूँगा अपने दोस्तों को और अपने सुनने वालों को कि डेनमार्क में जो तकरीबात होती हैं, जो इवेंट्स होते हैं ख़ास तौर पर सकाफत के बारे में, तो उसमें आपको जाना चाहिए, क्योंकि जब हम इस मुल्क का हिस्सा हैं तो ये बहुत ज़रूरी है कि यहाँ पर होने वाली इवेंट्स जो हैं उसमें भी हम हिस्सा लें। सेहत के हवाले से कुछ ख़बरें हैं हमारे पास जो आजकल बड़ी बातचीत हो रही है, ख़ास तौर पे वो लोग जिनकी उम्र 60 साल से ज़्यादा है, तो उनके लिए हुकूमत की तरफ से, महकमा सेहत की तरफ से काफ़ी कम्पेन किए जाते हैं। तो अभी एक नया कम्पेन आया है जिसमें कहा गया कि जो लोग 60 साल से ऊपर हैं तो उनको जो है 7 चीज़ें नहीं करनी चाहिए اور وہ خاص طور پہ ہمارے پاکستانی بہن بھائی جو ہیں 60-70 سال کی عمر میں، ان کو اپنی صحت کا خیال رکھنا چاہیے۔ تو اس کے لیے 7 ایسی چیزیں ہیں جو ہم آپ کے سامنے پیش کر دیتے ہیں۔ ایک تو یہ ہے کہ آپ 2-3 بڑے بڑے کھانا نہ کھایا کریں، ایک جب وقت بیٹھ کے زیادہ گوشت یا روٹیاں یا جو بھی کھاتے ہیں آپ، اس کی بجائے جو ہے 4-5 چھوٹی چھوٹی جو ہے میلز کھایا کریں۔ اس سے ہوتا ہے کہ ڈائجیشن آپ کی ٹھیک رہتی ہے اور آپ کے سسٹم کو جو اتنا کام نہیں کرنا پڑتا ہے۔ تو یہ ایک بہت اچھا جو مشورہ ہے آپ کو۔ دوسرے یہ ہے کہ، اور یہ چیز مجھے بھی نہیں پتہ تھی، جو بھی پتہ چلی ہے، کہ جو لوگ روزانہ 2-3 دفعہ بڑے گرم پانی سے نہاتے ہیں، یہ آپ کی صحت کے لیے بھی برا ہے، آپ کی سکن کے لیے بھی بہت اور خراب چیز ہے، اور آپ کا جو امیون سسٹم ہے اس کو بھی یہ خراب کرتا ہے۔ اس سے جو آپ کی سکن کی جو موئسچر ہے وہ ختم ہو جاتا ہے اور آپ کی جھریاں پڑ جاتی ہیں آپ کے جسم پہ۔ تو ڈاکٹرز یہ کہتے ہیں کہ آپ اگر ٹھنڈے پانی سے نہائیں یا گرم نیم گرم پانی سے نہائیں تو وہ آپ کی صحت کے لیے بھی اچھا ہے، اور آپ کا جو بلڈ سرکولیشن ہے اس میں بھی، خاص طور پر ٹھنڈے پانی سے غسل اگر کریں تو وہ بہتر ہے۔ تو ہفتے میں 2 دفعہ اگر آپ کر لیں تو یہ اس مور دین انف، خاص طور پہ جو لوگ 60-70 سال کی عمر سے ہے اوپر ہیں۔ میں خود جو ہے ہفتے میں 2 دفعہ ساؤنا جاتا ہوں، اور بڑی صفائی بھی ہوتی ہے اور آپ کا جو پورا باڈی ہے وہ بہت اچھا محسوس کرتی ہے۔ اس کے ساتھ ایک اور مشورہ انہوں نے دیا ہے کہ آپ صوفے پہ زیادہ نہ بیٹھا کریں، کیونکہ ہمارے یہاں اکثر دیکھا جاتا ہے کہ لوگ کھانا کھانے کے بعد صوفے پہ بیٹھ جاتے ہیں، چائے پیتے ہیں یا ٹی وی دیکھتے ہیں۔ تو یہ بھی جو ہے آپ کی صحت کے لیے کوئی اچھی چیز نہیں ہے، بلکہ یہ ہے کہ آپ ایکٹیو زیادہ رہا کریں، اس سے آپ کے مسل وغیرہ جو ہیں اور بونز کو تقویت ملتی ہے۔ چوتھی چیز یہ کہی گئی ہے کہ آپ ڈیلی 2-3 دفعہ لائٹ ایکسرسائز کیا کریں، یعنی کہ آپ نے اپنے مسل زیادہ کیا کہتے ہیں پنجابی میں ڈولش والے بنانے ہیں، تو آپ چیئر پہ بھی بیٹھ کے کھڑے، اس سے آپ کے ٹانگیں، اس کے مسل اچھے رہتے ہیں اور آپ کا جو بلڈ جو سرکولیشن وہ بھی بہت اچھی رہتی ہے۔ تو دن میں 2-3 دفعہ کر لیا کریں، یہ ٹھیک ہے، میں خود بھی یہ چیز کرتا ہوں۔ اور ایک اور بات انہوں نے بتائی ہے کہ جن لوگوں کی نظر کمزور ہے ان کو چاہیے کہ وہ عینک اتار کے اپنی سامنے دیکھیں اور آنکھوں کی ورزش کیا کریں، آنکھوں کے جو یہ ڈھیلے ہوتے ہیں اس کو اوپر نیچے کریں، رائٹ لیفٹ کریں، 5-5-4 دفعہ کریں، تو اس سے آپ کے جو آنکھوں کے مسل ہیں اس میں تقویت آتی ہے، اور یہ آپ کو آپ کی نظر کے لیے بھی بہت ہی اچھی چیز ہے۔ اس کے بعد ایک اور بات ہے کہ کچھ لوگ یہ سمجھتے ہیں کہ زیادہ سونے سے، زیادہ آرام کرنے سے آپ کی صحت ٹھیک ہوگی، یہ بھی ایک بہت غلط جو ہے لوگوں کے ذہن میں یہ بات ہے۔ کہا یہ جاتا ہے کہ بجائے 9-10 گھنٹے سونے کے آپ 6-7 گھنٹے سوئیں، خاص طور پہ بزرگ لوگ، اور یہ مور دین انف، اور وہ جو نیند ہے وہ گہری نیند ہونی چاہیے، یہ نہیں کہ آپ ہر 1 گھنٹے کے بعد اٹھ کے ٹی وی دیکھیں۔ گہری نیند سے آپ کا پورا جسم جو ہے وہ ریلیکس ہوتا ہے اور اس میں سسٹم جو ہے وہ برقرار رہتا ہے۔ اور ایک اور چیز یہ ہے کہ 6-7 کپ پانی کے پیا کریں روزانہ، اور کہا جاتا ہے کہ زیادہ ٹھنڈا پانی نہیں پئیں بلکہ نیم گرم پانی، اس سے آپ کا گلا بھی ٹھیک رہتا ہے اور بلڈ جو ہے اس میں پانی جو ہے جاتا ہے، اور 6-7 کپ جو ہے ایک لیٹر پانی بھی کہتے ہیں وہ پیا جائے تو بڑا اچھا ہے وہ آپ کے لیے۔ اور آخر میں جب آپ صبح اٹھیں تو بیڈ پہ اٹھیں تو فوراً صوفے پہ جا کے نہ بیٹھ جائیں، بلکہ آپ تھوڑا بہت گھر کے اندر ہی چہل قدمی کریں، تاکہ آپ کے جو وہ رات کو جو مسل جو ریلیکس ہوتے ہیں وہ جب کھڑے ہونے سے موومنٹ کرنے سے آپ کے مسل جو ہے نا وہ بہتر ہوں گے۔ تو یہ ایک چند خبریں تھیں صحت کے لیے خاص طور پہ، اور ہمیں امید ہے کہ ہمارے جو بزرگ بہن بھائی ہیں ان کو اس کا بہت فائدہ ہوگا۔ تو اب ہم اپنے چلتے ہیں اپنی سیاسی خبروں کی طرف، اور اس کے لیے ہم ٹیلی فون پر جناب نصر ملک صاحب موجود ہیں. نصر بھائی آپ نے ہماری باتیں سنی ہیں؟
3: جی آپ نے بہت اہم باتیں بتائی, خاص طور پر یہ صحت کے حوالے سے. یہ تو خود میرے لیے بھی بہت اچھی ہیں, کاش کہ میں ان پر عمل کر سکوں اور عمل کرنے کی کوشش کروں گا.
2: جی جی جی,
3: یہ بہت اچھا ہے. ہم جیسے جو لوگ ہیں اس عمر کے حصے میں, یہ ان کے لیے یہ باتیں بہت مفید ثابت ہوتی ہیں.
2: جی جی بالکل. تو ہمارے پاس کافی خبریں ہیں, بین الاقوامی بھی خبریں ہیں, پاکستان کی ایک دو خبریں ہیں, ڈنمارک کی خبریں تو بہت ہیں, اور حکومت وغیرہ بن گئی ہے. اب اس کے بارے میں سب سے بعد میں بات کریں گے. تو اگر ہم جموں کشمیر, پاکستانی جو آزاد کشمیر ہے, اس میں جو الیکشن ہوئے ہیں کل, اگر اس کے بارے میں بات کر لیں تو انڈیا نے انڈیا نے بہت اعتراض کیا ہے کہ آپ پاکستان کا کوئی حق نہیں ہے کہ وہ جو ہے جموں کشمیر میں الیکشن کرائے. اور اس کے علاوہ جو یورپین یونین کی جو سیکرٹری آف ایکسٹرنل افیئر آئی تھی پاکستان میں, جس میں انہوں نے جموں کشمیر کے کا ذکر کیا, اس پہ بھی انڈیا نے بہت برا منایا ہے اور کہا ہے کہ یہ ہمارے اندرونی معاملات جو ہے اس میں انٹرفیئرنس ہے. میرا سوال آپ سے یہ ہے نصر صاحب, کہ اگر کشمیر کا جو مدعا ہے وہ ہندوستان کا یا پاکستان کا ایک اندرونی مسئلہ ہے, تو پھر اس پہ ہندوستان بات چیت کرنے سے انکار کیوں کرتا ہے؟
3: دیکھیے یہ ایک بڑی طویل کہانی ہے, اور آپ جانتے ہیں اور ہمارے سننے والے سامعین جو ہیں وہ بھی اس بات سے پوری آگاہ ہے کہ پاکستان کشمیر یعنی جموں کشمیر کا معاملہ ہندوستان اور پاکستان کے درمیان کیا ہے.
2: جی جی,
3: اس کے لیے پاکستان کے سابق وزیر اعظم محترمہ بینظیر بھٹو صاحب نے بڑی خوبصورت اصطلاح استعمال کی تھی.
2: اچھا,
3: اور وہ یہ تھی کہ کشمیر کا معاملہ یعنی ریاست کشمیر کا معاملہ ہندوستان اور پاکستان کے درمیان اس وقت سے چلا آ رہا ہے جب ہندوستان آزاد ہوا, پاکستان قائم ہوا
2: جی,
3: اور وغیرہ وغیرہ. اور انہوں نے اس اصطلاح کا نام دیا تھا بر صغیر کی تقسیم کا انفنشڈ ایجنڈا. اور یہ ایک ایسی حقیقت ہے کہ جس کا اگر آپ بغور مطالعہ کریں تو معاہدہ شملہ جو تھا اس میں بھی ان دونوں ممالک نے اس بات پر رضامندی کا اظہار کیا ہوا ہے کہ اس معاملے کو دو طرفہ بات چیت سے حل کیا جائے گا.
2: ضرور,
3: جب جو ہے آپ تسلیم کرتے ہیں کہ اس مسئلے کو دو طرفہ بات چیت سے حل کیا جائے گا, تو دراصل ہندوستان اس مسئلے کو تسلیم کرتا ہے. اور جب تسلیم کرتا ہے تو اس وقت صورتحال جو ہے کشمیر کی, جموں کشمیر کی تقسیم زدہ علاقے میں, تو اس میں پاکستان بذات خود اس معاملے پر کشمیر اس علاقے میں اپنے ہاں اس علاقے میں جسے آزاد کشمیر کہا جاتا ہے
2: جی,
3: کوئی انٹرفیئرنس نہیں کرتا.
2: اچھا,
3: لیکن دوسری طرف اگر آپ دیکھتے ہیں کہ ہندوستان کے زیر قبضہ جو کشمیر ہے
2: جی,
3: وہاں پر کیا کچھ نہیں ہو رہا. وہاں ریاستی اختیارات جو ریاست کو ہندوستانی آئین میں دیے گئے تھے ان سب کو ختم کر دیا گیا ہے.
2: جی بالکل, ہاں,
3: اور وہ شکے بھی آئین بھارتی آئین سے ہٹا دی گئی ہیں جو کہ کشمیر کو ایک الگ تشخص مہیا کرتی تھی.
2: 2019 میں جو کیا تھا انڈیا نے.
3: جی جی جی, میں بات کو مختصر رکھ رہا ہوں.
2: نہیں نہیں, پلیز پلیز,
3: ہمارے سامعین جو ہیں ان کو ہم زیادہ سے زیادہ بتا سکیں.
2: درست,
3: تو اس طرح سے اگر دیکھا جائے تو یہ معاملہ نہ صرف یورپی یونین کے غیر ملکی امور سے متعلقہ جو کمیٹیاں ہیں ان میں موجود ہے, بلکہ انسانی حقوق کی تنظیموں کے یہاں موجود ہے, اور سب سے بڑھ کر یونائٹیڈ نیشن اور سیکورٹی کاؤنسل میں موجود ہے.
2: بالکل درست,
3: اس پر پاکستان میں ابھی حالیہ جو یورپی یونین کی غیر ملکی امور کی اہمیت ان کے ساتھ جو معاہدہ ہوا ہے یا جو انڈرسٹینڈنگ کی دستاویز پر دستخط ہوئے ہیں, اس میں کشمیر کا ذکر ہے, اس پر بھارت کا بھڑکنا وہ احساس تو ہوتا ہے لیکن یہ سراسر ناجائز ہے. ناجائز اس لیے ہے کہ بھارت اگر کشمیر کے معاملے پر کوئی بات کرنا چاہتا ہے یا اعتراض کو دور کرنا چاہتا ہے تو اسے اس مسئلے کو حل کرنے کے لیے چھ طرفہ فریقین کے درمیان مذاکرات ہونے چاہیے. وہ ہیں حکومت پاکستان, حکومت ہند اور خود کشمیر کے اپنے لوگوں کے اختیاراتی تنظیم,
2: اور وہ بھی اقوام متحدہ کے اندر ہونا چاہیے.
3: اور وہ بھی بالکل بجا کہا آپ نے
2: جی,
3: اور اس لیے یہ بالکل درست ہے. ابھی तो आप देखते हैं कि हिंदुस्तान के जो कश्मीर में जो कुछ हो रहा है, आप देखिए कि वहाँ पर गैर रियासतों से यानी मुल्क की दूसरी रियासतों से अफसरान को लाया जा रहा है, तो ऐसे अफसरान के मुकामी जुबानी नहीं जानते, जो उर्दू तक नहीं जानते।
2: जी जी बिल्कुल।
3: और वहाँ पर उर्दू के हवाले से जितनी तंजीमें थी या जो कुछ थे उनके फंड भी कम किए जा रहे हैं, सब कुछ किया जा रहा है। अब अगर पाकिस्तान इस पर एतराज करता है तो वो हक बजाने गए, वो इसलिए कि ये एक ऐसा मसला है जो अभी तक हल तलब है
2: जी।
3: और हल तलब मसले पर अगर कोई किसी को कोई मसला देता है, जैसा कि अभी यूरोपीय यूनियन ने जो जो कदम उठाया है उससे पाकिस्तानी मौकफ की कश्मीर के बारे में मौकफ की बड़ी जबरदस्त आइज होती है।
2: बिल्कुल दुरुस्त कहा आपने।
3: और यही वो कांटा है जो भारतीय हुकूमत को चुभता है और उस पर वो तरह तरह की बयानबाजी करते हुए आवाम की तवज्जो और आलमी तवज्जो जो है तो उसको कुछ और तरफ ले जाना चाहती है, जो कि नामुमकिन भी है और गलत भी है।
2: अच्छा, अगर हम आज़ाद कश्मीर में जो भी इलेक्शन हुआ एक दो दिन पहले उस पर बात करें तो उस पर भी पाकिस्तानी सियासी पार्टियाँ ख़ासतौर पर तहरीक इंसाफ जो है वो बहुत नाराज़ हैं, क्योंकि वहाँ भी एस्टेब्लिशमेंट ने और मौजूदा हुकूमत ने इंटरफेरेंस किया और वहाँ पे फ्री इलेक्शन नहीं होने दिया। तो जब हिंदुस्तान कुछ कहता है पाकिस्तान तो वो भी तो हक में जानी है कि तुम अगर तुम आज़ाद कश्मीर की बात करते हो तो देखो तुम वहाँ पर क्या कर रहे हो।
3: ये आपने बिल्कुल बजा फरमाया। और अगर देखिए उस खत्ते को बलूचिस्तान वगैरह को तो अब पाकिस्तान में जम किया जा चुका हुआ है।
2: हाँ जी
3: जी। और वो इसलिए जम किया जा और यही चीज थी जिसकी बुनियाद बनाकर हिंदुस्तान ने अपने यहाँ मकबूजा कश्मीर के इलाकों को हिंदुस्तान की रियासत में जम कर लिया।
2: हाँ जी बिल्कुल।
3: अब ये जो इंतखाबात हुए हैं आप सभी जानते हैं
2: जी जी,
3: सोशल मीडिया पर तो बहुत पुकार सुनी जा रही है कि किस तरह पाकिस्तानी इंतजामिया ने और पाकिस्तान की एस्टेब्लिशमेंट और मौजूदा हुकूमत ने वहां पर एक तरह से सरहद बंदी करके ये इलेक्शन करवाए हैं।
2: जी बिल्कुल।
3: यानी वो पार्टियां जो मौजूदा सरकार में हैं या जो एस्टेब्लिशमेंट की नजर में यानी फौज की नजर में एस्टेब्लिशमेंट का लफ्ज एक ऐसा इस्तेमाल किया जा रहा है कि ऊपर पता नहीं लोग खुलकर बात क्यों नहीं करते, वो जो चाहते हैं उनको वहाँ खुद ही इजाजत दी गई कि वो जो चाहे सो करें, लेकिन अगर इजाजत नहीं दी गई तो तहरीके इंसाफ से ताल्लुक रखने वाले या उनके साथ हमदर्दाना रवैया रखने वाले सियासतदान जो थे उनको उस खत्ते की सरहदों से पाकिस्तान भेज दिया गया।
2: तो फिर यह सवाल ये होता है कि जब पाकिस्तान जो है उस कश्मीर में जिस पे उसका जिसको हम आज़ाद कश्मीर कहते हैं अगर वहाँ पे इस किस्म की हरकतें करते हैं तो फिर आप हिंदुस्तान से कैसे जो है गिला करेंगे।
3: आपने बिल्कुल बजा कहा, बल्कि पाकिस्तान को ये करना चाहिए था कि वहाँ पर खुद
2: इलेक्शन कराते, बिल्कुल
3: इलेक्शन होते और हर पार्टी को वहाँ पर जाने की इजाजत होती।
2: बिल्कुल।
3: लेकिन इन्होंने जो तरीका इख्तियार किया है और जिस तरह से जुल्मों पर बरीजियत और डंडे का इस्तेमाल करते हुए वहाँ के मुकामी लोगों को तरीके पाकिस्तान तरीके इंसाफ से पाकिस्तान से दूर रखने की कोशिश की है, ये काबिल मजम्मत है। और दूसरी तरफ आप ये भी देखिए कि आप ऐसा करते हुए एक ऐसा तासर दे रहे हैं मुकामी लोगों को कि वो आपके जेरे कंट्रोल में, उनको अपनी राय का इजहार करने का कोई आजादाना जरिया या तरीका नहीं है। और ये एक ऐसी बात है। अब बाद लोग तो ये भी कह रहे हैं कि वहाँ कराए गए इंतखाबात जो है वो दरअसल उस इलाके के लोग का रियासत पाकिस्तान के मुतल्लिक एक रेफरेंडम है और वो रेफरेंडम ये है तो की आवाज़ को दबा नहीं सकते।
2: जी जी जी जी। और ख़ास तौर पे जब उस इलाके के लोग जो हैं उनमें तालीम बहुत ज़्यादा है, सियासी शऊर है और काफ़ी जो है वो इन चीज़ों को अच्छे तरह से समझते हैं।
3: बिल्कुल आपने बजा कहा। और आप सोचते हैं जो अभी तमाम इंतखाब के इलेक्शन के नतीजे जो है वो तो सामने नहीं आए, आज शाम तक कैद आ जाएंगे।
2: जी जी जी।
3: लेकिन देखना ये है कि इन इंतखाबात की रोशनी में जबकि सारे जो अवामी राय के सर्वे थे वो ये बता रहे थे कि पाकिस्तान तहरीक इंसाफ जो है वो यहाँ पर जीत रही है और वो जीतेगी।
2: जी जी जी।
3: और इसका इजहार जो है वो सोशल मीडिया पर भी देख सकते हैं। लेकिन अब यहाँ पर वो 547 वाला वाक्य अगर दोहराया जाएगा तो ये वास्ते पाकिस्तान और उस इलाके के लोगों के दरमियान एक खलीज पैदा कर देगा।
2: बिल्कुल, बहुत बिल्कुल दुरुस्त कहा आपने। अच्छा, अगर हम थोड़ा सा अमेरिका और ईरान के दरमियान जो मुज़ाकरात चल रहे हैं, अभी ट्रंप साहब एक दिन ये कहते हैं जी कि हम ईरान को तबाह कर देंगे, फिर अभी उनका फिर बयान आया दो दिन पहले कि हमारे मुज़ाकरात जो है मुसलसल जारी हैं, वो वक्त आ गया है कि किसी न किसी तरीके से मुआहदा किया जाए। तो वो मुआहदा करने के लिए भी बड़े जल्दी में हैं, लेकिन फिर मुआहदा करते भी नहीं हैं और शर्तें ऐसी लगाते हैं जो ईरान कभी नहीं मानेगा। तो इस पे आपकी क्या राय है?
3: देखिए, ट्रंप साहब जो है, पहली बात तो ये है जो मैं उनके मुतल्लिक रवैया रखता हूँ या सोच रखता हूँ, वो नाकाबिले एतबार आदमी है, उन पर एतबार नहीं किया जा सकता।
2: जी जी हाँ, बिल्कुल।
3: पहले वो कुछ शिकायत रखते हैं, बाद में उसमें मजीद इजाफा कर देते हैं, फिर नया बयान दे के तो वो बाजार हिस्स में हिस्स की मंडी में तो वो रेट बढ़ा देते हैं या कम कर देते हैं।
2: हाँ।
3: लेकिन मामले की तरफ नहीं आते। फिर आपने बिल्कुल मिला कहा, उनका ये भी कहना है कि ये मामला, ये मुआहदा एक सूरत में या किसी दूसरी सूरत में सामने आ जाएगा और दूसरी सूरत बहुत खतरनाक होगी।
2: जी,
3: वो इस दूसरी सूरत को यूं पेश करना चाहते हैं और पेश कर रहे हैं कि वो तबाहकुन होगी ईरान के लिए। इसी तरह आप इस सारे झगड़े के फसाद की आप अगर तह में जाएं तो ये अमेरिका और इसराइल ने मिलकर हिंदुस्तान के खिलाफ ईरान के खिलाफ किया।
2: जी जी बिल्कुल।
3: अब जब ईरान ये कहता है कि जब आप इस मसले को हल करना चाहते हैं तो इसमें लिबनान भी शामिल कीजिए।
2: हाँ जी, एक शर्त रखी है ईरान ने। जी जी।
3: और लिबनान को इसलिए शामिल किया जा रहा है कि इसराइल वहाँ पर जो कुछ कर रहा है वो तो गाजा से भी बदतरीन इलाका बना दिया गया।
2: बिल्कुल दुरुस्त। जी जी जी।
3: और लेकिन ट्रंप और इसराइली रहनुमा जो हैं वो इस बात को तस्लीम करने से इनकार करते हैं।
2: लेकिन एक खबर ये भी आई है कि ट्रंप साहब इतने नाराज हैं नतन्याहू से कि उन्होंने उसको बड़ी गाली भी दी है टेलीफोन पे, भी अभी मीडिया में बात आई है।
3: ये दुरुस्त है, आपने बिल्कुल बजा कहा। इस बारे में सोशल मीडिया पर क्या, इस बारे में खुद अंग्रेजी अखबार ने अमरीका में भी और बरतानिया में भी दबे लफ्जों में ये बात दोहराई है कि ट्रंप ने उनको बुरा भला कहा है, मान जाओ। लेकिन इन दोनों रहनुमाओं की जो मजबूरी है वो ये है कि अगर इस तरह ये छेड़ी हुई जंग को फैसलापूर्ण अंदाज में लाए बगैर, यानी कोई इसका हल तलाश किए बगैर अभी यहाँ से छोड़ते हैं तो ये अपने अपने हाँ कराए जाने वाले मुस्तकबिल करीब कराए जाने वाले इंतखाबात में कभी कामयाब नहीं हो सकते।
2: हाँ जी, अमेरिका में भी इंतखाब होंगे और इसराइल में भी इंतखाब होंगे। हाँ जी।
3: हाँ, और इस बात में बिल्कुल कोई शक नहीं कि इसराइली भले भी वो दाएं बाजू के हों, बाएं बाजू के हों, इख्तदार पसंद हों या कुछ भी हों, वो ईरान को और लबनान को कभी भी तंत्रता नहीं देखना चाहते। लेकिन वो ये भी नहीं चाहते, उनकी एक अच्छी खासी खामोश अक्सरियत इसराइल के मुतल्लिक ये रवैया रखती है कि उसे अब हाथ रोक लेना चाहिए।
2: अभी एक नया सर्वे है नसर साहब, तीन दिन पहले एक अमेरिकन बहुत मशहूर सर्वे कंपनी है WPEW, अभी उनका सर्वे आया, उन्होंने 35 ममालिक में सर्वे कराया है और उसमें यूरोपियन ममालिक हैं, अफ्रीकन एशियन, पूरी दुनिया के ममालिक, और आपने पढ़ा होगा कि उसमें मेजॉरिटी लोग जो हैं वो इसराइल के ख़िलाफ़ हो गए हैं और नतन्याहू के तो बहुत ही ज़्यादा ख़िलाफ़ हो गए हैं।
3: बिल्कुल, आपने बजा कहा। और नतन्याहू को जिस तरह आपने इंतहाई मजहबी कट्टर इंतहा पसंदों की हमायत हासिल है,
2: जी जी जी,
3: उसके बगैर तो उनकी हुकूमत नहीं है। और वो कट्टर इंतहा पसंद जो है वो तो किसी भी सूरत में ये नहीं चाहते कि इस वक्त जारी जंग जो है वो रोके। ता आके लबनान की मुकम्मल तबाही नहीं हो जाती और ईरान जो है वो घुटने नहीं टेक देता। और नतन्याहू के लिए ये बहुत मुसीबत है कि वो इस इंतहा पसंद यहूदियों का پارلیمنٹ میں تعاون حاصل کرنے کے لیے ان کی رائے سے الگ نہیں جا سکتے.
2: وہ پھر اس کی حکومت ختم ہو جائے گی. بالکل,
3: پھر اس کی حکومت ختم ہو جائے گی. اور یہی بات جو ہے وہ اس وعدے کی راہ میں رکاوٹ بنی ہوئی ہے. ہر چند کے ٹرمپ صاحب, جیسا کہ آپ نے بھی کہا اور ذرائع ابلاغ میں بھی یہ بات آئی ہے, انہوں نے بہت برا بھلا کہا ہے اسرائیلی وزیر اعظم کو. تو ہم یہ دیکھتے ہیں اس وقت کہ ٹرمپ کی جو اپنی سیاسی قوت ہے وہ دراصل اسرائیلی وزیر اعظم کے ہاتھ میں ہے.
2: جی,
3: وہ جس طرح چاہتا ہے اس کو نہ چاہتا ہے.
2: اور امریکہ میں جو اسرائیلی لابی ہے ایپیک, وہ تو وہ امریکہ میں جو سیاستدان انتخاب میں حصہ لیتے ہیں, اگر وہ اسرائیل کے خلاف کچھ کریں ان کو وہ کامیاب نہیں ہونے دیتے.
3: بالکل بلا کہا آپ نے. اور میرے خیال میں اس دوسری طرف آپ یہ بھی دیکھیے
2: جی
3: کہ جس طرح سے اسرائیل کو اور امریکہ کو مغرب کی حمایت حاصل ہے, کسی سے اس طرح سے ایران کے لیے کسی اسلامی ملک کی طرف سے کوئی حمایت حاصل نہیں. وہ سب تماشا دیکھ رہے ہیں کہ یہ کیا ہو رہا ہے. پاکستان جو اس کے درمیان ایک صلاح کار کے طور پر کام کر رہا ہے وہ بالکل اس کے ہاتھ بندھے ہوئے ہیں.
2: جی جی,
3: وہ کچھ بھی نہیں کر سکتا.
2: جی, میں اسی کی طرف میرا اگلا سوال یہی تھا آپ سے پوچھوں گا,
3: سوائے اس کے کہ وہ ان دونوں پارٹیوں کو اپنے یہاں بیٹھنے کے لیے بیس کرسی مہیا کرتے.
2: جی اچھا,
3: یہ لوگ
2: جی جی بالکل. لیکن ساتھ میں نصر صاحب, امریکہ کے جو وزیر خارجہ ہیں عباس عراقچی, انہوں نے پاکستان کا شکریہ ادا کیا کہ پاکستان کوشش کر رہا ہے, کیونکہ اگر پاکستان اگر کوئی ایسا ملک ہو جس پہ ایک پارٹ جو ہے وہ اعتبار کرتا ہے دوسرا نہیں کرتا, تو پھر وہ اس کا مقصد فیل ہو جاتا ہے. لیکن لگتا ایسے ہے کہ پاکستان کے ہاتھ بندھے ہوئے ہیں, لیکن کوشش وہ کر رہے ہیں کہ لڑائی اتنی نہ بڑھ جائے کہ وہ مصیبت پڑے پورے اس علاقے کو. تو ابھی محسن نقوی صاحب تیسری دفعہ کل جو ہے گئے ہیں ایران, اور وہاں پہ انہوں نے ایرانی افسران سے وزیروں سے ملاقات کی ہے. لیکن اس کے ساتھ ایک اور خبر جس پہ میں آپ کی رائے لوں گا, جب امریکہ اسرائیل نے ایران پہ حملہ کیا اور خمینائی صاحب کو مار دیا اور ان کے ساتھ سارے ان کی جو لیڈرشپ تھی اس کو مار دیا, تو خبریں یہ آئی تھی کہ جو اسلامی جمہوریہ کے جو آج اب سپریم لیڈر ہیں مجتبیٰ خمینائی, ان وہ بھی جو ہے یا تو وہ بھی شہید ہو گئے یا وہ بہت زخمی ہوئے. لیکن اب امریکی وزیر خارجہ نے یہ کہا ہے کہ وہ زندہ بھی ہیں, بلکہ بظاہر بڑی تیزی سے سرگرم بھی ہو رہے ہیں, اور وہ اپنے باپ کی نسبت جو ہے وہ بہت ہارڈ لائنر ہیں.
3: اس میں کوئی شک نہیں. ابھی یہ جو بیان آیا ہے امریکی وزیر خارجہ کا,
2: جی جی,
3: اس کی روشنی میں یہ دیکھا جا سکتا ہے. اور ایران تو شروع سے کہہ رہا ہے کہ وہ محفوظ ہے, اور اس محفوظ میں ہو سکتا ہے کہ وہ زخمی بھی ہوں, اور لیکن وہ سامنے نہیں آ رہے.
2: جی جی,
3: اور یہ کہنا بالکل بجا ہے اور تسلیم کرنا چاہیے کہ ان کی قیادت میں اب جو کچھ ہو رہا ہے
2: جی
3: وہ اس خطے میں امن لانے کے لیے تو بہت ضروری ہے. لیکن دوسری طرف امریکہ بہادر جو ہے وہ اس بات پر ڈر بیٹھا ہوا ہے کہ وہ کیونکہ اپنے باپ سے بھی زیادہ انتہا پسند ہے, اس لیے ان کو کچھ نہ کچھ کرنا پڑے گا. اور اس لیے ٹرمپ جو ہیں وہ یہ کہتے ہیں, بار بار کہتے ہیں کہ اس وعدے کو ہم ایک صورت میں یا کسی دوسری صورت میں ضرور حل کر لیں گے. اور ان کا یہ دوسری شرط کا جو کہنا ہے یہ انتہائی خطرناک ہے.
2: جی جی,
3: یہ ایسی پوشیدہ دھمکی ہے.
2: بس
3: یہ کہ وہ ایران کے وہ باری پانی جو ہے